तो बिडावी धयून दाई थदी दिबरीन दोर कनात दाई थदी देन हेनन तून तुन सरीव दाई न वदाय रशद वनि सरीव आओ गाल इंदे अको तो दाई नाय बागामा तोशबु बाशी शलीका ओया उगगो अब्दाया ओघर ओबा महफूदन ओन ओमीन तो दाई नाय दायाया तोशबु बाशी शली कौमियात तो दाई नाय त्याय मीने क दातनियत तून बरो करवा तोकतु तोशबु बाशी शली कंदे बुमीनान तु तोशबु शली के गुत्य कसो शिवो तु शिवो नाय दिवरी ओक्त कह लही तु जजाय दरा बम तियत तून बरो कर रिवो तूराव तु ओया उकगो अब्दाया ओ घरो बा महफूद इंदी ओया उकन एहै मीने क उदाय उदाय के ओया इबाद आया ने यदना लाकिन ऊ तक ऊन ओम हिन ओन हाक सुदिए ओया उगोग हईस काबो ओ घाय कैंद उघ ना गदी बुतिंदे उन उघ शिंगिरा ना तू शिंगिरा ना दाम ते तू न घाबू उघ एहै मीनी कदाइब की के उकन तुदाई नाय तेहै मीनी का बरुक शक्ति नहीं आया तो न तो मक उघ हो एहैत कस्तो दास धन्य को बे तुना ती दाय ओ घ बा दाया इंदे उघ अमागु उघ ओध की रिशित उघ ओधई हो इसेग्ने तून अर्रिव आओ मीन का तुत्तु बिडाव एम बलीव एद नाको आओ गाल या केतित ना थी ने रसीब दवील हमरा तक्कर आया अगुरा वायक सयोग सिंकायदा बेर से नोक महमूद इंदे उंगुला ओरो या ना थी ने रसीब दवील ओन उम्याद उन बरुक अदगिरती हदीत का उगरो योग दा बिदगोय था दन्नेत तून बरुक रंशीदो बेतुना ती दा उन उधई अदगिरे ने हदीत का उन उगरोयो या बिकने तूना हुआ बिंशिन है एदने तूना हुआ उम्बा तू दाई तू तुशन हाय उबकई दाए चीत गाल शिन हतीत ना तेवे कन ना थोई कि थाय लाकिन तुशन हाय होई संगेत तोना हुआ उगरोयोक शगामित उगरोयोक दाए अंबिके तोना हुआ तोन होई अकेतित उन उगरोयोक दाई था तिब दन्ने तून अर्री वोक तोर आउ तू उन उतक शनी दाई उन ओधई दाए वरियत दाई था तिब दाई उधई दना दईने तून हईस कात अरे वेरिया केतित उम्राय असर अदाई बुत एंदोर शाबसीनो उगमा शुभशर कोम्बिस किफ्र थोते थदन देंद उम्बरु अल्लाह हम गले ने दाय दिया बेकतिये नातु उन उम्राय वकई दाई बु नात मर्यत तून दाई तु नात मर्यत तून तवात्मिय तून दाई तु लाकिन उधई उन हलका हुआ दाई था आती दैन तक तवाले दाय हलका हुआ न सलका हुआ एत कोई तक उम्बर उक्षे व्यवचित तो तोन अम्ब तू दायत कित्ते न सलका बाकवाई धायन दाय दायन उन उधई उन तय अम्ब त्यो बर्दो गुनो हो देने तून अर्रीव उन ओ तक एहाय मीनी का हलका न से कचीनो व बीकाइनो व कसो हो उगनी तेह तोना तू उगनी शबूब तू उगनी नहसास तुनून अम से हलका हुआ तुंदुआ व बेम्ब तू मितियाब हल्लान कस्सा दाई था ति बुदाय दाई बु हलक आनस दाई बा हलक इदाय दाई बा तु नसस दाई तु नतक दाई दाई तु अरे बे तुना ती दाई ओन ओ दई कस्सो हो कस्से ओन ओ दई उगन इन्ही सो तु नसस ती भई इसका बु उ हमूर उगन हमूर उनून हमूर उराव शाब हो एदन वेर अरे गान इंदे हमटाय मो गमनियत उयाय से तिवायनिय तरमू मायना हो काकन ओ जलाय अंगवसीरे किंदे ओनु तेम सिउने वा हमडा दाई बु हमुड दाई बु हमडा मोगम ते दाई की के उया से तिवायनी नेंदे बुमीनान ओ तक उया है मीनी का बरुक यही ते दबे तुनाती दाई गुरमोग दई रंगी के तू नंबर तू दाई कित्ते तोराव तू उया से तिवायनी तरमु मायना हो का कन ओ जलाय अंगवसीरे किंदे ओन ओ तक तरमु मदाई बु तरमु मदाई कते तोन ओन ओ तक अजलमा बिकते कुन ओ जल अमा अग्ना तो अको वे तुना ती दा अगर ओ खिसाबो कोई दन ने आया तुना ती दाय उन ऊधई गले अरव तित्ते न इंबते दाय बुगनो हो इदिने तोना तू हमडा दाय वे अविकने तोना तू ओ तक उया इशा विबने दाय बुअरीने तोना तू वे तुना ती दाय ओ जल हो इसे गने तूना उंब तू कस्तो ओ धर्री अरे वेर गान इंद ना तुवारा ते वो तक उजली थून नहीं ते ना तुवा सोया वो तक मिक्री निफिया इतकनान तीप होई वासम आदि एक तो आया ईशा हुआ है तकू गुझली भाल बे एफ मगधरा है बिंद उम्बरू का गिंद तिंदे ना तवारा ते वो तक उझली तू ना नहीं ते बिंदे तू ना ओ तक उन्होंने ना तरात आदि एप का उझलो अक्ते न को बे तू ना ती दाए ना तरात नहीं हो मल्ला लहित लहित बितकाए
بارائے نبی سماسی ہوئے بارائے نبی دے میادی ہوئی کاشنہ اندی او تونا او تک ویائی تک ایدنے بو تک امبروک دا ابتوریت تونا تو دول کا بھوئی تکتیت تونا تو اما آگے کتیک تو مگی تی پھر اتیت ادائیب دائیب کو آسا میادی ہوئی شگامتیت تونا بروک اری ہوک اجل اما بے کتیک ارے او جل اما آگو دیتیت سوتنیت تونا ہوا او جل رستیت تونا ہوا امبا تو بروک اری ہوک لہیت لہیت بتکائیت امبرو ناتیب ڈی بھی ایک تارو ناتیب دائی ایک ملہ لہیت لہیت بتکائیت برو کھن امبا تو کھن تی مینے توکن شمبی بوک بیتو ناتی دا ان آئے تک اے مگی ایک شیشو بنا شبو بکچی ایک دائے ویرنا گود دائی آنا ہنین امبا تے تینا کستے تینے دی انو دھائی دائی بدائی نیت ارینی دائی تھا تی بدائی نیت ارینی اکو ایم بلی بدی منی دوک ارے ویر گانا اندے ارے اتنیے نا گتی با دے ہبنا ابا حدید ای سی ونا توکنا بام ترریم کیم رین تی ووندند اتو نا تی دائی تو تونا تی کتیت کا ایوانانی دائیب کیکین ایوانانی ونیت انکوانا ایدابر ننون واریب نا توی کی دین بیتو نا تی دا انو دھائی ایوانانی ایب شلکا بی کتینت تونا امبتو او دھائی حییس ار ریو اتو نا تی دائی انو دھائی گلے ارو شببنیت تونا ہوا گلے ارو دولکا بی کتینت تونا ہوا گلے ارو ہمو سینت تونا ہوا گلے ارو حسینت تونا برے ار ریو لہیت کسے رنشید نار